0: کے بڑھتے ہوئے رول سے اس کا سفارتی رابطے کا دائرہ بڑھنے اور مختلف فورموں میں عالمی رہنماؤں کے ساتھ سرگرم رابطوں کی عکاسی ہوتی ہے۔ کل سربراہ کانفرنس کے دوران ایک رابطہ اجلاس میں وزیر اعظم نے بین الاقوامی ساجیداری قائم کرنے اور خاص طور پر بڑھتی ہوئی باہم منسلک دنیا میں اعتماد کی اہمیت پر زور دیا۔ جناب مودی نے اس بات کو بھی اجاگر کیا کہ بھارت نے ہمیشہ انسانیت مقدم کا رویہ اختیار کیا ہے۔ وزیر اعظم نے کہا کہ بھارت کی زیر کمان کیے گئے مختلف اقدامات سے اس بات کی عکاسی بھی ہوتی ہے، جن میں بین الاقوامی شمسی اتحاد قدرتی آفات سے پیدا حالات سے نمٹنے کے لیے مضبوط بنیادی ڈھانچے کا مخلوط اتحاد، عالمی بایو ایندھن اتحاد، مشن لائف اور ایک پیڑ ماں کے نام مہم شامل ہیں۔ جناب مودی نے یہ بھی کہا کہ بین الاقوامی ساجیداری کے بھارت کے نظریے کی بنیاد وسودھے کٹمبکم یعنی دنیا ایک کنبہ ہے کے دائمی فلسفے میں پنہا ہے۔ فرانس کے شہر ایویاں سے انکت کمار کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں شمیم عرفان۔
1: امریکی صدر کے ساتھ ملاقات کے علاوہ وزیر اعظم نریندر مودی G7 ورکنگ اجلاس میں بھی شرکت کریں گے، جس کا موضوع ہے سبھی کے فائدے کے لیے متوازن، جامع اور پائیدار معاشی ترقی کو فعال بنانا۔ اس کے علاوہ جناب مودی مصنوعی ذہانت کے محفوظ، تیز رفتار اور مؤثر استعمال کو یقینی بنانے کے موضوع پر ورکنگ لنچ میں بھی شامل ہوں گے۔ وزیر اعظم مودی یورپی یونین کونسل کے صدر انتونیو کوستا اور یورپی کمیشن کے صدر وون دیر لین کے ساتھ سے فریقی میٹنگ کریں گے اور جرمنی کے چانسلر فرائیڈریخ مرز کے ساتھ دو طرفہ ملاقات کریں گے۔ اس سے پہلے کل وزیر اعظم نریندر مودی نے سربراہ کانفرنس کے موقع پر کینیڈا اور برطانیہ کے وزراء اعظم اور متحدہ عرب امارات کے صدر کے ساتھ دو طرفہ بات چیت کی تھی۔ جناب مودی نے کینیا، مصر اور جنوبی کوریا کے صدور نیز جاپان کی وزیر اعظم سے بھی ملاقات کی۔ G7 ملکوں نے بھارت سمیت کئی ساجیدار ملکوں کے ساتھ صحت اور ترقی سے متعلق عالمی اشتراک کو مستحکم بنانے کے لیے کئی اقدامات کا اعلان کیا ہے۔ G7 کے رہنماؤں نے جمہوریہ کانگو اور یوگینڈا میں ایبولا بیماری کے پھر سے زور پکڑنے کے تناظر میں تال میل کے ساتھ بین الاقوامی کارروائی کی ضرورت پر زور دیا۔ بھارت، مصر، کینیا اور جنوبی کوریا نے بھی اقدامات میں تیزی لانے کی اپیل کی، جس میں رابطے میں آنے والے افراد کا پتہ لگانا، سرحد پر نگرانی اور بیداری پیدا کرنا شامل ہے۔ ان رہنماؤں نے ایبولا وائرس کی روک تھام کے لیے ویکسین تیار کرنے، تشخیص اور علاج معالجے کے لیے مدد کرنے کا بھی وعدہ کیا ہے۔ وزیر داخلہ امیت شاہ نے طویل عرصے سے زیر التواء کشاؤ کثیر مقصدی باندھ پروجیکٹ کے معاملے پر کل نئی دلی میں ایک اہم میٹنگ کی صدارت کی۔ اس پروجیکٹ کا مقصد دریائے جمنا کا احیاء کرنا ہے۔ ایک بیان میں امور داخلہ کی وزارت نے کہا ہے کہ مذکورہ پروجیکٹ پر عمل درآمد کے لیے ہماچل پردیش، اتراکھنڈ، دلی، اتر پردیش، ہریانہ اور راجستھان نے ایک مفاہمت نامے پر دستخط کرنے سے اتفاق کیا ہے۔ اس کے بعد کشاؤ پروجیکٹ کو منظوری کے لیے مرکزی کابینہ کے سامنے پیش کیا جائے گا۔ یہ خبر نامہ آکاش وانی سے نشر کیا جا رہا ہے۔ امتحانات کا انعقاد کرانے والی قومی ایجنسی NTA نے والدین اور امیدواروں سے زور دے کر کہا ہے کہ وہ نیٹ امتحانات سے پہلے گھوٹالہ سازوں سے خبردار رہیں۔ ایک سوشل میڈیا پوسٹ میں ایجنسی نے کہا ہے کہ ٹیلی گرام پر یہ گھوٹالہ ساز کچھ چینل چلا رہے ہیں جن پر یہ دوبارہ کرائے جانے والے امتحان کے پرچے فراہم کرنے کے دعوے کر رہے ہیں اور اس کے لیے یہ لوگ 14,000 سے 25,000 روپے تک مانگ رہے ہیں۔ ایجنسی نے واضح کیا ہے کہ اس دوبارہ امتحان کے لیے کوئی پرچہ افشا نہیں ہوا ہے۔ اس نے کہا ہے کہ اس سلسلے میں فرضی ثبوت کے ویڈیوز بھی گردش کر رہے ہیں جن میں امتحان سے پہلے کی چیٹس دکھائی گئی ہیں۔ NTA نے اپنے ڈائریکٹر جنرل ابھیشیک سنگھ کی ویڈیو بھی جاری کی ہے جس میں وہ ملک میں اس ایپ تک رسائی کو بلاک کرنے کی وجہ بتا رہے ہیں۔ بھارت نے پچھلے 12 سال میں وزیر اعظم نریندر مودی کی دور اندیش قیادت میں سب کا ساتھ، سب کا وکاس، سب کا وشواس اور سب کا پریاس کے اصولوں کی بنیاد پر قابل ذکر تبدیلیاں کی ہیں۔ اس دوران مودی حکومت نے غریبوں، کسانوں، خواتین اور نوجوانوں کی بھلائی اور انہیں با اختیار بنانے کے لیے بہت سے اہم اقدامات کیے ہیں۔ آکاشوانی کا خبروں کا شعبہ آپ کے لیے ایک خصوصی فیچر 12 سال وشواس کے، وکاس کے، جن کلیان کے پیش کر رہا ہے۔ آج ہم ملک کی وراثت کے تحفظ اور فروغ کے تئیں حکومت کے اقدامات کا ذکر کر رہے ہیں۔
2: जनवरी 2024 में वजीर आजम नरेंद्र मोदी ने अयोध्या में अजीम उशान श्री राम मंदिर में रामलला की प्राण प्रतिष्ठा अंजाम दी, जो सदियों से जारी एक उमंग को पूरा करने का वक्त था। आकाशवाणी के खबरों के शोबे से बात करते हुए एक अकीदतमंद पंकज जारिया ने अपने ख्यालात का इजहार किया।
3: अभी थोड़े दिनों पहले मैं अयोध्या गया था, वहाँ हमने प्रभु राम के दर्शन किए। वहाँ व्यवस्था बहुत ही बढ़िया, भीड़ को मैनेज के लिए सरकार ने बढ़िया प्रबंध कर रखा है। मंदिर का प्रांगण बहुत ही भव्य है, सभी लोग लाइन में लगकर प्रभु का दर्शन करते हैं।
2: अक्टूबर 2022 में मध्य प्रदेश के शहर उज्जैन में महाकाल लोक प्रोजेक्ट के पहले मरहले को मुल्क के नाम वक्फ किया गया। इस राहदारी में अजीमुशान मुजस्मों, म्यूरल्स और फने तामीर के जरिए भगवान शिव की जिंदगी और रिवायतों की अक्कासी की गई है। वाराणसी में दिसंबर 2021 में काशी विश्वनाथ राहदारी का इफ्तिताह किया गया था। इस राहदारी के जरिए काशी विश्वनाथ मंदिर को गंगा नदी से मिलाया गया है। हमारे नामा निगार से बात करते हुए वाराणसी के एक शहरी प्रियांशु सिंह ने कहा कि काशी विश्वनाथ राहदारी से मंदिर आने वाले अकीदतमंदों को काफी सहूलत मुहैया हुई है।
4: काशी में मोदी जी ने बहुत काम किया है। पहले मंदिर तक जाने वाला रास्ता काफी संकरा हुआ करता था, जिससे बहुत ही ज्यादा दिक्कत होती थी, पर अब कॉरिडोर बनने से भीड़ भी व्यवस्थित रहती है और लोगों को भी दर्शन करने में काफी आसानी होती है।
2: इन बड़ी तब्दीलियों से मुस्तकबिल की तरफ बढ़ने के साथ साथ सकाफती जड़ों को मजबूत करने की जानिब मुल्क के अहद की अक्कासी होती है।
1: भारत के महकमे मौसमियात IMD ने आज ज़ैली हिमालयी मगरबी बंगाल और सिक्किम में कुछ मकामात पर शदीद बारिश की पेशगोई की है। आसाम, मेघालय, बिहार, केरला, माहे, तमिलनाडु, पुडुचेरी और कराईकल में औसत से शदीद बारिश का इम्कान है। IMD के मुताबिक राजस्थान के कुछ हिस्सों में आज गरज चमक का इम्कान है। इधर छत्तीसगढ़, तेलंगाना और विदर्भ में आज शदीद गर्मी के हालात का इम्कान है। साहिली आंध्र प्रदेश, गंगाई मगरबी बंगाल, कोंकण, गोवा और उड़ीसा में आज गर्मी और हब्स का मौसम रह सकता है। मर्दों के क्रिकेट में आज लखनऊ में 3 मैचों की सीरीज के दूसरे ODI में भारत का मुकाबला अफगानिस्तान से होगा। ये मैच दोपहर 1:30 बजे शुरू होगा। शुभमन गिल की कप्तानी में भारतीय टीम इस सीरीज में 1-0 से आगे है और वो आज का मैच जीतकर इस सीरीज को अपने नाम करने की कोशिश करेगी। खवातीन क्रिकेट में आज लीड्स के हेडिंगले में ICC खवातीन T20 आलमी कप में भारत और नेदरलैंड्स आमने सामने होंगे। ये मैच भारतीय वक्त के मुताबिक शाम 7 बजे शुरू होगा। हरमनप्रीत कौर की क्यादत में भारतीय टीम इतवार को बर्मिंगम में खेले गए पहले मैच में पाकिस्तान को 64 रन से शिकस्त देने के बाद अपनी जीत का सिलसिला जारी रखने की कोशिश करेगी। फुटबॉल में नॉर्वे ने फीफा आलमी कप में अमेरिका के बोस्टन स्टेडियम में ग्रुप एक के अपने पहले मैच में इराक पर 4-1 से जीत हासिल करके वापसी की है। अब नॉर्वे ग्रुप एक में सरफहरिस्त आ गया है। इससे पहले फ्रांस ने न्यू जर्सी स्टेडियम में फीफा आलमी कप 2026 के ग्रुप एक के पहले मैच में सेनेगाल को 3-1 से हराया था। इस मैच में काइलियन मैप्पे ने अपने करियर का 58वां गोल करके एक रिकॉर्ड कायम किया। उन्होंने आलमी कप में लियोनेल मेस्सी का भी अभी तक का रिकॉर्ड तोड़ दिया है। ये थी खबरें, अब अखबारात के आईने के साथ हैं कौनैन हैदर।
2: शुक्रिया असलम। कौमी राजधानी से शाये होने वाले आज के बेशतर उर्दू अखबारात ने फ्रांस के शहर एवियान में मुनाकिदा G7 सरबराह कॉन्फ्रेंस में वजीर आजम नरेंद्र मोदी की शिरकत से मुतालिक खबर को शह सुर्खियों में जगह दी है। रोजनामा इनकलाब और कई दीगर अखबारात ने NEET UG दोबारा इम्तिहान से कबल टेलीग्राम ऐप पर पाबंदी की खबर को अपने सफ़े वल पर शाये किया है। खांसी के सिरप सिर्फ लाइसेंस याफ्ता फार्मेसियों को इजाजत। खांसी के सिरप फरोख्त की सिर्फ लाइसेंस याफ्ता फार्मेसियों को इजाजत, इस खबर को बेशतर अखबारात ने अहमियत के साथ शाये किया है। लोकसभा स्पीकर ओम बिरला के इस बयान को रोजनामा प्रताप ने अपने पहले सफ़े पर नुमाया किया है कि आने वाली नस्ल के पास मुल्क में तब्दीली लाने के लिए दरकार मुनफरिद तवानाई और नया अज़्म मौजूद है। इसके अलावा आज के अखबारात की अहम बैन-अल-अक़वामी खबरों की सुर्खियां इस तरह हैं। अमरीका का B-52 बम्बार तैयारा परवाज के फौरन बाद गिरकर तबाह, हादसे में 8 अफराद की मौत।
1: और आखिर में खास खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने सभी मुल्कों से जोर देकर कहा है कि आलमी बहरी गुजरगाहों की सिक्योरिटी को यकीनी बनाया जाए और मल्लाहों को ٹکراؤ سے وابستہ خطرات کے تناظر میں تحفظ فراہم کیا جائے. وزیراعظم نریندر مودی آج فرانس کے شہر ایویاں میں جی سیون سربراہ کانفرنس کے موقع پر امریکی صدر ڈونلڈ ٹرمپ سے ملاقات کرنے والے ہیں. دریائے جمنا کے احیاء کے لیے طویل عرصے سے زیر التوا کشاؤ ڈیم پروجیکٹ پر عمل درآمد کے بارے میں ہماچل پردیش، اتراکھنڈ، دلی، اتر پردیش، ہریانہ اور راجستھان کے مابین اتفاق رائے ہو گیا ہے. امتحان کے انعقاد سے متعلق ایجنسی نے امیدواروں سے نیٹ کے دوبارہ امتحان کا پرچہ لیک ہونے کے دعووں سے ہوشیار رہنے کو کہا ہے. بھارتی موسمیات محکمے نے مغربی بنگال کے ذیلی ہمالیائی خطے اور سکم میں تیز بارش کے امکان کے مد نظر اورنج الرٹ جاری کیا ہے. اسی کے ساتھ یہ خبرنامہ ختم ہوا.
5: میڈیم ویو 314.47 میٹر ارتھات 954 کلو ہرٹز پر یہ آکاش وانی کا نجیب آباد کیندر ہے. صبح کے 8:45 ہوئے ہیں. لیجیے پرستوت ہے فلم سنگیت کا کاریکرم گولڈن ہٹس. شروتاؤں, انتظار ایک ایسا احساس ہوتا ہے جو کبھی بے چین کرتا ہے تو کبھی چہرے پر میٹھی سی مسکان لے آتا ہے. جب دل کسی خاص کا انتظار کرتا ہے تو ہر آتی جاتی راہ پر نظر ٹھہر جاتی ہے. ہر آہٹ میں اسی کے آنے کی امید دکھائی دیتی ہے. ایسے ہی انتظار کو آئیے سنتے ہیں اس گیت میں جو ہم آپ کو سنوا رہے ہیں کشور کمار کی آواز میں فلم آرادھنا سے. سنگیت ایس ٹی برمن کا ہے اور شبد رچنا ہے آنند بخشی کی.